बेरा बेरा मा खातू पानी धान मा निकले सोना बाली। बेरा बेरा मा खातू पानी धान मा निकले सोना बाली।